ये वंग ती दिले वंग रश ये ख्वाशीन जारोक शियार करन बाबु ब्रा कुष्टन खुश कुदाइक बिरन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که جو خورتین مه ای لوانین کرد ای گلی کردستان

ये वंग दी दिले वंग्रेश यखवाशीन जारोक्षियार करन बावु ब्रा कुष्टन खुशक दाइक विरन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که جو خورتین مه ای لوانین کرده